0: آپ نے ٹیون ان کیا ہے ایف ایم 90.0 میگا ہرٹز ریڈیو ودستا, ہم سفر زندگی کا, آپ کی زندگی کی روانی. للیشوری, جنہیں لل دیت یا للیشوری شیو یوگنی بھی کہا جاتا ہے, 14ویں شتابدی کی کشمیری سنت کویتری اور شیو درشن کی پرمکھ سادھکا تھی. انہوں نے للواک نام سے جانے جانے والے رہسمئی دوہوں میں جیون, آتما اور ایشور کے گہرے ستیہ ویکت کیے. ان کی وانی میں بھکتی, درشن اور مانوی سمویدنا کا ادبھت سنگم ملتا ہے. للیشوری نے سماج کو بتایا کہ ایشور من کے بھیتر ہے, باہری اڈمبروں میں نہیں. شیو یونی کا ارتھ ہے شیو کی سرجناتمک اورجا, ارتھات وہ دیوی سروت جس سے سرشٹی کی اتپتی ہوتی ہے. کشمیر شیو درشن میں شیو یونی کو سرجن, چیتنا اور شکتی کا پرتیک مانا گیا ہے. للیشوری کی وانی میں شیو یونی کا الیکھ آتم بودھ اور پرم چیتنا کی اوستھا کو سمجھانے کے لیے آتا ہے. للواک شبد کا ارتھ ہے لل یعنی للیشوری, کے واک یعنی وچن یا دوہے. یہ چھوٹے چھوٹے دوہے یا سکتیاں ہیں جن میں انہوں نے سادھنا, آتم گیان, پریم اور سچے ایشور کی انبھوتی کو سرل بھاشا میں ویکت کیا ہے. یہ واک آج بھی کشمیر کی آتما کی آواز مانے جاتے ہیں. ہم نے للیشوری کے للواک کو ہندی اور کشمیری میں تیار کر آپ تک پہنچانے کی کوشش کی ہے. ہم مانتے ہیں کہ یہ للواک ہماری جیون کا رستہ آسان کر دیتی ہے. ان للواک کو سمجھایا ہے ہندی اور کشمیری میں ڈاکٹر راج نہرو جی نے اور آواز دی ہے شریمتی نیرجا پنڈت نے. ان کو تیار کیا ہے جانے مانے فلم نردیشک اور نرماتا اشوک پنڈت نے. تو آئیے سنتے ہیں للواک کی یہ شرنکھلا.
1: نمسکار, آج کا جو للواک ہے بہت ہی وچتر اور بہت ہی مہتوپورن, اور اس کو سمجھنے سے ایک چیز تو سمجھ میں آتی ہے کہ للدت کی جو شوتو کی سمجھ ہے وہ اتنی گہری ہے کہ ایک عام آدمی اسے سمجھ نہیں سکتا. آج کا وگیان اس کو سمجھنے کا پریاس کر رہا ہے, پرنتو میں پہلے آپ کو للواک بتاتا ہوں. للواک ہے شیو چھی زویل زال وہرویت, شیو چھی زویل زال وہرویت کرنزن منشی تیرت کیت, شیو چھی زویل زال وہرویت کرنزن منشی تیرت کیت زندنے وچھن اد کر مرت, زندنے وچھن اد کر مرت پان مز پان کڑ ویسرت کیت. للدت کہتی ہے کہ شیو شی زویل زال وہرویت, شیو جو ہے ایک ایسے جالے کی طرح ہے, ایک ایسا فیبرک ہے جو بالکل ہی اتی سوکشم ہے, جو دکھتا نہیں ہے, اور وہ پورا پھیلا ہوا ہے پوری یونیورس میں. جیسے سائنس ہمیں آج کہتا ہے نا, کوانٹم سائنس کہتا ہے, کوانٹم فیلڈ تھیوری کے بارے میں بولتا ہے, کوانٹم فیلڈ آف انرجی کے بارے میں بولتا ہے, کوانٹم ویکیوم کے بارے میں بولتا ہے, کہ ایوری تھنگ از مینیفیسٹنگ آؤٹ آف دیٹ کوانٹم فیلڈ آف انرجی. لیکن وہ انرجی ہمیں دکھتی نہیں ہے, وہ انرجی دکھتی نہیں ہے, لیکن پورا برہمانڈ اسی میں سے نکلتا ہے. للدت نے اسی کوانٹم فیلڈ آف انرجی کو انوبھو کیا ہے, اور للدت کہتی ہے شیو چھی زویل زال وہرویت. دیکھیے کتنا ویگیانک تتھیہ ہے, کتنا ویگیانک انوبھو ہے جو وہ ہمارے سامنے ساجھا کر رہی ہے کہ شیو چھی زویل زال وہرویت, یعنی پھیلا ہوا پوری یونیورس کو اس نے انوبھو کیا ہے کہ شیو جو ہے وہ ہر ایک جگہ واس کر رہا ہے. جیسے ایک برتن ہے, برتن کے اندر جیسے پاٹ ہے, پاٹ کے اندر اسپیس ہے, اس اسپیس میں ایئر ہے, لیکن وہ اسپیس جو ہے وہ اسپیس ہمیں دکھتی نہیں ہے, ہمیں تو پاٹ باہر سے دکھتا ہے, پاٹ کا جو باہری فزیکل اسٹرکچر ہے وہ دکھتا ہے اور اسی سے ہم اس کو ریلیٹ کرتے ہیں. لیکن اگر وہ پاٹ ٹوٹ جائے اس انر اسپیس کو کوئی نقصان نہیں پہنچتا. تو ہمارے اسی طرح للدت بھی کہتی ہے کہ شیو چھی زویل زال وہرویت کرنزن منشی تیرت ہے. کرنز مینز یہ استھی پنجر, اس پاٹ کی طرح ہے نا, اس گھڑے کی طرح ہے, اور اس کرنزن میں, اس سکیلٹن میں, اس پاٹ میں, اس باڈی میں وہ جو شیو ہے وہ اس سپیس کی طرح واس کیے ہوئے ہے. क्रंजन मुंशी तैरित किया था, यानी वो जो स्पेस की उसने बात की है, उस क्वांटम फील्ड की उसने बात की, उस एनर्जी की बात की है जो दिखती नहीं है, वो इस स्थिपिंजर इस शरीर के अंदर वास कर रही है लेकिन हमें दिखती नहीं है। लेकिन हम रिलेट किससे करते हैं? हम रिलेट करते हैं उसको अपनी इस बॉडी से। फिर कहती है जिंदने विछान अधिकार मरित, यानी हम लोगों को हम लोग सोचते हैं कि शिव को, हाँ हम शिव को जब एक्सप्लोर करेंगे, ढूंढेंगे, पता करेंगे या उसकी आराधना करेंगे तो हम कहते हैं हाँ करेंगे, पहले मैं कुछ हो जाऊं, पहले मैं कुछ बन जाऊं, पहले मेरी प्रायोरिटीज़ बड़ी अलग तरीके की प्रायोरिटीज़ है क्योंकि मैं फिज़िकल वर्ल्ड में रहता हूं तो फिज़िकल अटैचमेंट्स मेरे लिए बहुत ज़्यादा इंपॉर्टेंट हो जाती हैं, और ये जो अनुभव है जिसको मैं देख नहीं पाता हूं, ये अनुभव मैं कहता हूं ये बाद में करूंगा, इसलिए बुढ़ापे में करूंगा, ओल्ड एज में करूंगा। तो ललदेव कहती है ये ओल्ड एज वाला, ये डिफर करने वाला मैटर नहीं है, ये अभी वाला मैटर है, ये जो हमारा डिलेइंग वाला थॉट प्रोसेस है कि बाद में करेंगे या ओल्ड एज में करेंगे, ये एक सेल्फ डिसेप्शन है। तो वो हमें सचेत कर रही है कि जिंदने विछान अधकर मरित, अगर अभी आपने इसको अनुभव नहीं किया। लेकिन हम लोग अनुभव क्यों नहीं करते? कभी आपने सोचा होगा हम इसको डेफर क्यों करते हैं? क्योंकि हम जो अपनी आंखों से देखते हैं, क्योंकि हम फिजिकल वर्ल्ड में रहते हैं और फिजिकैलिटी जो हमें फिजिकल आईज से दिखती है हम उसी पे विश्वास करते हैं, हमें फिजिकैलिटी में मंदिर, हमें फिजिकैलिटी में मस्जिद, गुरुद्वारे, चर्च, ये फिजिकैलिटी में दिखते हैं, इसलिए हम उसको वहीं ढूंढते हैं, हम उसको हवन में ढूंढते हैं, हम उसको उपवासों में ढूंढते हैं, हम फिजिकैलिटी में उसको ढूंढने का प्रयास कर रहे हैं। लेकिन ललदेव सचेत करती है हमें कि और तरीका है उसको ढूंढने का, और वो है इनर वर्ल्ड में जाने का। लेकिन वहां हम जा क्यों नहीं पाते? क्योंकि हमारा ईगो जो है एक वेल बन के खड़ा हो जाता है, वो हमें देखने नहीं देता, क्योंकि हमारी वो एबिलिटीज, हमारे वो स्किल सेट्स, हमारी वो कॉम्पिटेंसी डेवलप ही नहीं हुई है कि हम उसको उस दृष्टि से भी देख सकें। इसलिए ललदेव कहती है जिंद ने उछन अधकर मरित, जिंद मतलब आपको इनर वर्ल्ड की ओर जाना है, अदरवाइज तो हम मरे ही हुए हैं, अगर हम फिजिकल वर्ल्ड में उसको देख रहे हैं तो हम फिर उसको रियलिटी में देख ही नहीं रहे हैं। तो ललदेव यही कहती है कि उसको अपने अंदर ढूंढने का प्रयास करना है, परंतु हमारा लोभ, मोह, अटैचमेंट्स, हमारी पावर, हमारी पोजीशन, हमारी जो ईगो है, ये हमें प्रिवेंट करती है उसको इमीडिएटली देखने में। तो वो यही कहती है जिंद नहीं उछान अधकर मरित, पानमज पान कड़वे सैरित के। पानमज पान माने खुद के अंदर से उसको अनुभव करने का आप प्रयास करो, और उस ईगो को ट्रांसेंड करने का प्रयास करो, इसको पोस्टपोन मत करो, इसको अभी आप अपने एक्शन प्लान में लीजिए और स्टार्ट कीजिए उस अनुभव को करना। ये एक दिन का अनुभव नहीं है, परंतु अगर आप शुरुआत करेंगे तो आप देखेंगे जैसे जैसे आपका इनर फील्ड ऑफ कॉन्शियसनेस बढ़ना शुरू हो जाता है, आपकी जो एक्सपीरियंस है वो आपको नए आयामों, नए डायमेंशंस की ओर लेके जाएगी, और एक समय ऐसा आएगा जब आप उस शिवत्व को अनुभव करने का आनंद उठाओगे और वो आपकी दृष्टि बदल देगा, वो आपका व्यवहार, आपकी पूरी परिकल्पना को एक नई दिशा देगा। नमस्कार।
2: Deutsche Bozan, Namat Asharya Sifar, Radio Vitasta, Hamsafar Zindagi Hund.

0: آپ سن رہے ہیں ایف ایم 90.0 میگا ہرٹس ریڈیو ودستا, ہم سفر زندگی کا. ہم آپ کے ساتھ اس سمے جڑے ہیں کارکرم ان سے ملیے میں, اور آج ہمارے ساتھ بہت ہی قابل ویدک میتھمیٹیشن شری آشیش گپتا جی ہیں, جن کو ویدک سر کے نام سے جانا جاتا ہے. سر, آپ سے جاننا چاہیں گے ویدک گنت کے ساتھ آپ کا ویکتیگت انوبھو کیسا رہا ہے, اور اس کو سمجھنے اور سمجھانے میں آپ کے درشٹیکون کو اس نے کیسے بدل دیا.
1: سر, جیسا کہ میں نے شروعات میں بتایا تھا پروگرام کے, کہ جب میں اسٹوڈنٹ لائف میں تھا تو مجھے بھی کئی طرح کی سمسیائیں میتھ کو لے کر آیا کرتی تھی.
0: جی,
1: اس زمانے میں میرے لیے میتھ کرنا سمجھ لیجئے کہ ایک نائٹ میئر کے سمان تھا, اور میں بہت ویک تھا میتھس کے اندر. لیکن سمے کے ساتھ ساتھ میں نے کسی طرح مینج کیا, اپنی اسکولی شکشا پوری کری, اور اس کے بعد جب میں کالج میں آیا, کالج کی شکشا کے بعد میں نے ویدک میتھس کو جانا. جاننے کے بعد میں نے پھر میری جگیاسا جاگی اس کے اندر, اور میں نے اس کو سیکھنا شروع کیا.
0: جی,
1: اور جیسے جیسے میں اس کو سیکھتا چلا گیا, ویسے ویسے میرے من میں ایک سوال تھا کہ پہلے میری لائف میں یہ سبجیکٹ کیوں نہیں آیا.
0: جی,
1: تو جب میں نے اس کو سیکھنا شروع کیا تو مجھے یہ چیز محسوس ہوئی کہ یہ سبھی بچوں کا ایک ادھیکار ہے کہ ان کو ویدک میتھس آنا چاہیے, کیونکہ کہیں نہ کہیں جو سمسیائیں میں نے اپنے اسٹوڈنٹ لائف میں فیس کی تھی, اور مجھے لگتا ہے کہ کیونکہ میں جب بچوں سے بات چیت کرتا ہوں, اسکولز میں جاتا ہوں, تو زیادہ تر بچوں کو میتھس اور سائنس, یہ دو ایسے سبجیکٹ ہیں جہاں پر پرابلمز آتی ہیں. تو کہیں نہ کہیں ویدک میتھس جب میں نے سیکھنا اور سکھانا شروع کیا تو پایا کہ جو بچے ویدک میتھس سیکھتے ہیں ان کے اندر میتھس کو لے کے جو ڈر بیٹھا ہوا ہے وہ کہیں نہ کہیں دور ہو جاتا ہے, اور وہ اس کو انٹرسٹ کے ساتھ سیکھنا سٹارٹ کر دیتے ہیں.
0: جی,
1: تو پہلے کیونکہ بچہ کیا ہوتا ہے میتھس کے اندر کیوں زیادہ تر اس کو پرابلم آتی ہے, ایک ڈر کی وجہ سے.
0: جی,
1: تو وہ ڈر جب نکل جائے گا تو ظاہر سی بات ہے کہ وہ اس سبجیکٹ کے اندر اچھا پرفارم کرنا سٹارٹ کر دیتا ہے.
0: تو یہ درشٹیکون آپ کے جیون میں بدلا.
1: جی,
0: میں آپ سے اس کے ساتھ جڑا ہوا ایک پرشن اور کرنا چاہوں گا. جب آپ ویدک میتھس کو پڑھاتے ہیں, آپ نے کہا کہ آپ آن لائن پڑھاتے ہیں, کیا آپ اسکولوں میں جا کے بھی اس طریقے کے ورک شاپ کرتے ہیں جو آپ بچوں تک کنیکٹ کر سکتے ہیں؟
1: جی, جیسے کہ میں نے بتایا امبالہ کے لگ بھگ 20 اسکولس کے اندر ہم نے ویدک میتھس اور برین جم کی ورک شاپس بھی کنڈکٹ کری ہیں, اور کافی اچھا بہت سا پیار ہمیں بچوں کا ملا. اور اگر آپ میرا فیس بک پیج دیکھیں گے جو کہ آشیش گپتا ویدک سر کے نام سے ہے, تو آپ پائیں گے کہ وہاں پر ہم نے بہت چھوٹے چھوٹے کلپس شیئر کیے ہیں بہت سے الگ سے اسکولس کے, جہاں پر بھرپور پیار ہمیں بچوں سے ملا اور انہوں نے بہت اپریشیٹ کیا. اور کچھ انسٹنسز تو ایسے ہوئے جہاں بچوں نے ہمیں کہا کہ سر آپ دوبارہ کب آئیں گے ہمارے اسکول میں.
0: یہ بہت اچھی بات ہے.
1: تو ایسی باتیں سن کر دل کو بہت سکون ملتا ہے کہ بچے اس چیز کو اپریشیٹ کر رہے ہیں, اور کہیں نہ کہیں جن پیرنٹس کو اس کے بارے میں تھوڑا بہت گیان ہے ویدک میتھس کا, تو وہ بہت انیشیٹو بھی لیتے ہیں اور اپنے بچوں کو ویدک میتھس میں لے کر بھی آتے ہیں کیونکہ ان کو اس کی قیمت معلوم ہے.
0: بہت اچھی بات ہے, آپ اپنی سنسکرتی کے ساتھ اپنے دھرم کے ساتھ بھی ان بچوں کو جوڑتے ہیں, اور جو بچے اپنی زندگی کو آگے بڑھنے کے لیے کوئی بھی ان کو ایک رستہ ملتا ہے تو ڈیفینیٹلی وہ اس کو دل سے سمجھتے ہیں اور مانتے ہیں. ویدک سر, آپ سے جاننا چاہیں گے کہ اگر کوئی چھاتر ویدک گنت سیکھنے میں روچی رکھتا ہو, کتنے سمے میں یہ پورنتہ سیکھا جا سکتا ہے, اور اگر آپ سے وہ سمپرک کرنا چاہے, چاہے آن لائن کلاسز کے لیے, چاہے کئی بار آپ سے ملنے کے لیے, تو کیا ذریعہ ہو سکتا ہے؟
1: جی, جیسا کہ آپ نے پرشن کیا کہ کتنا سمے لگتا ہے, تو آپ مان کے چلیے کہ 6 مہینے سے لے کر 1 سال تک اگر آپ اس کا بیسک ورژن دیکھیں گے تو بیسک ویدک میتھمیٹکس آپ سیکھ سکتے ہیں جو گڑناؤں سے جڑا ہوا ہوتا ہے. تو کم سے کم 1 سال, حالانکہ اگر میں اپنی بات کروں میں تو پچھلے 7 سال سے ویدک میتھ سیکھ ہی رہا ہوں. میں یہ نہیں کہوں گا کہ میں ایک بہت ہی پرفیکٹ انسان اس میں بن چکا ہوں, بیکاز پرفیکشن از آلویز اے فیوچرسٹک تھنگ.
0: یس,
1: تو اگر آپ شروعات کرتے ہیں تو 6 مہینے سے 1 سال کا اس کو لے کر کے چلیے کہ آپ اس کو
0: سیکھ سکتے ہیں.
1: جی, دوسرا, اگر آپ مجھ سے جڑنا چاہیں تو میرا ایک موبائل نمبر ہے جس پہ آپ واٹس ایپ یا کال کر سکتے ہیں, جو کہ ہے 8950851078. میں ایک بار پھر دہرا دیتا ہوں, 8950851078. آپ اس نمبر پر کال کر سکتے ہیں یا مجھے واٹس ایپ کر سکتے ہیں, اور آپ ویدک میتھمیٹکس کے بارے میں اور جانکاری لے سکتے ہیں.
0: آپ سے ایک ویکتیگت پرشن کرنا چاہوں گا سر, آپ کو آشیش گپتا بلانا اچھا لگتا ہے یا ویدک سر؟ اس کو زیادہ سے زیادہ بچوں تک پہنچانے کے لیے آپ کی کیا کوئی آنے والے دنوں میں یوجنا ہے؟
1: جی, جیسے کہ آپ نے کہا ویدک سر کا نام, یہ نام بھی مجھے بچوں سے ہی پڑا ہے.
0: جی,
1: اس کا بہت ہی انٹرسٹنگ سا ایک چھوٹا سا سٹوری ہے.
0: جی جی,
1: جس اسکول میں میں پڑھایا کرتا تھا تو وہاں پر ویدک میتھس کا میں سبجیکٹ بچوں کو ٹیچ کیا کرتا تھا, तो बच्चों को वैदिक मैथ्स तो याद नहीं रहा, उनमें से एक छोटी क्लास का बच्चा था, तो उन्होंने कहा कि मुझे वैदिक वैदिक सर से मिलना है
0: जी।
1: तो उसे वैदिक मैथ्स तो याद नहीं रहा, ना मेरा नाम उसको पता था, तो उसने मुझे बाय क्यूरियोसिटी उसने वैदिक सर बुला दिया
0: जी।
1: तो कहीं ना कहीं वो चीज मेरे दिमाग में बैठ गई कि कितना खूबसूरत है देखो और कितना अच्छा नाम है वैदिक सर। तो वहां से स्टाफ ने फिर मुझे वैदिक सर बुलाना शुरू कर दिया। तो कहीं ना कहीं ये बच्चों का और स्टाफ का प्यार था जो मुझे इतना अच्छा लगा, और वहां से इसकी शुरुआत हुई वैदिक सर की। और वैदिक मैथमेटिक्स को मैंने कहा ये कनेक्टेड है इससे, और मेरी पहचान अगर किसी एक ऐसे सब्जेक्ट से बनती है तो मुझे तो और खुशी होगी, क्यों ना इस नाम से जाना जाए।
0: तो साधुवाद है उस बच्चे का जिन्होंने ये नाम दिया, और आज हमने इस कार्यक्रम में आपको संबोधित भी वैदिक सर से ही किया
1: जी।
0: आने वाले दिनों में क्या आप कोई किताब या कोई पुस्तक लिखने की कोशिश कर रहे हैं?
1: जी, मैं पुस्तक पर भी काम कर रहा हूँ। हालांकि जब हम अपना ऑनलाइन कोर्स करवाते हैं तो बच्चों के लिए हम वर्कबुक्स प्रोवाइड करते हैं, जिसके अंदर इन ट्रिक्स के बारे में और क्वेश्चंस के बारे में डिटेल में जानकारी होती है। तो वो मेरी खुद की बनाई हुई वर्कबुक्स हैं जो हम बच्चों को प्रोवाइड करते हैं पढ़ने के लिए
0: जी।
1: जी, बाकी आने वाले समय के अंदर हम और इसको अच्छे लेवल पर और स्कूल्स के अंदर भी वैदिक मैथमेटिक्स की कक्षाएं शुरू करने का सोच रहे हैं।
0: आशीष गुप्ता जी, आपको FM 90.0 मेगाहर्ट्ज रेडियो विदस्ता की ओर से पूरा हम सहयोग करेंगे। आने वाले दिनों में जब भी आपको ऐसा लगे कि आप कोई ऑनलाइन क्लास रेडियो के माध्यम से करना चाहें तो हम आपको जरूर वो स्पेस देंगे, वो जगह देंगे, ताकि आप हमारे अम्बाला के बच्चों के साथ और साथ में देश के बच्चों को भी यहां पर संबोधित कर सकते हैं। मैं आपसे एक चीज ये पूछना चाहूंगा, अंत में आप क्या मैसेज देना चाहते हैं और आप अपने गुरुजन को कैसे याद करते हैं?
1: जी देखिए, जो भी मैं आज हूं, जो भी मुझे उपलब्धियां हासिल हुई हैं, कहीं ना कहीं उसके अंदर हमारे टीचर्स का, गुरुओं का बहुत बड़ा रोल है। और मैं आपके माध्यम से ये ग्रेटिट्यूड फील करता हूँ, कृतज्ञता व्यक्त करता हूँ अपने गुरुजनों के चरणों में कि उन्होंने मुझे इस लायक बनाया कि आज मैं आपके समक्ष बैठकर एक रिकॉर्डिंग कर रहा हूँ इंटरव्यू की। और मैं बच्चों को भी यही सीख देना चाहूंगा कि देखिए, जीवन में आप जितने मर्जी आगे बढ़ जाइए, केवल दो लोग होंगे, दो व्यक्ति होंगे जो आपको आगे बढ़ते हुए देखकर बहुत खुश होंगे। एक है आपके माता पिता और दूसरे है आपके गुरुजन
0: जी।
1: जब आप उनसे बेहतर करेंगे तो वो सबसे ज्यादा खुशी महसूस करेंगे
0: जी।
1: तो हमेशा कृतज्ञ रहिए अपने माता पिता के प्रति और अपने गुरुजनों के प्रति जो कि आपको जीवन में आगे बढ़ते हुए देखना चाहते हैं।
0: आप आए, समय निकाला, बहुत अच्छे से वैदिक गणित के बारे में आपने बताया। आशा करता हूं कि बहुत सारे बच्चे इस कार्यक्रम को सुनने के बाद लाभान्वित होंगे, क्योंकि एग्जामिनेशन का टाइम है। आपका बहुत बहुत धन्यवाद। और सभी श्रोताओं को छोड़ देते हैं वैदिक सर के एक और मनमोहक गीत के साथ। और आपका बहुत बहुत शुक्रिया, बहुत बहुत धन्यवाद, हमारे साथ बने रहे और उम्मीद करते हैं कि एक और सेशन हम आपके साथ करते हैं।
1: जी, बहुत बहुत शुक्रिया आपका, आपने मुझे मौका दिया अपनी ऑडियंस से कनेक्ट करने के लिए। और मुझे उम्मीद है कि ऑडियंस को भी अच्छा लगा होगा वैदिक मैथमेटिक्स के बारे में जानकारी लेकर। और आगे भी, जैसे आपने कहा कि आगे भी अगर और सेशन की रिक्वायरमेंट होती है तो डेफिनेटली हम लोग करेंगे, और जितना ऑडियंस के लिए अच्छा कंटेंट, अच्छा वैरायटी लेकर आ सकें उसके लिए हम प्रयासरत रहेंगे। मैं बहुत बहुत शुक्रिया करना चाहता हूँ भरत सर का कि उन्होंने कितना अच्छा प्लेटफॉर्म अम्बाला वासियों के लिए स्पेशली दिया है। और बहुत अच्छा लगता है कि जब अम्बाला का अपना रेडियो है तो हम भी गर्व से कह सकते हैं कि हमारे शहर में अपना एक रेडियो चैनल चलता है। तो बहुत बहुत शुक्रिया भरत सर आपका और रेडियो बटिस्टा चैनल का। ठीक है, इसी के साथ मैं अपनी वाणी को विराम देता हूँ। सभी श्रोताओं को नमस्कार।
0: और श्रोताओं, अब हमें दीजिए इजाजत। नमस्कार, जय हिंद, जय भारत,